0: दत्ता कोलम नोरे में गोंडी गई शींदे आहारे कोलम होरे लफाना दत्ता ही शींदे
1: हाँ दे अंगले खोको बड़ा बड़ा शुक्रिया
0: कोद्दे वे कुड़ा कुड़ा हेव कमकों एहम मी है गेदा तोरो अमावे उफावेरी बेदाने
2: قال رسول الله صلى الله عليه وسلم من كان يؤمن بالله واليوم الآخر فليصل رحمه معني الله شاء قيام الدوهان إيمان واميها فهي ايناغ غايت تماغ كمغ غلون دمحطة
3: غاڑنگ اكار كتفانر منتو مي دينو كادو